0: जी अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: व रहमतुल्लाहि व बरकातुहु।
1: बराबर है
0: मासरा सो खबर की उदे चरदना
1: कदूस खबर को दिसाना
0: कदीर
1: कदूस कदूस
0: कदूस कदूस से कदूस संगे खई
1: बराबर है
0: ठीक ठाक हरकली दरतवाई मा
1: माशा
0: आओ द वजीरिस्तान ना खबर कोई
1: जी जी
0: द कम यो वजीरिस्तान ना अच्छा मतलब जो जुनूबी ओके ओके कदूस नूर मौसम संग रे दगल तो गर्मी भी आड़ी रे ज्यादा ही गना
1: ना गर्मी को गस्ता ना
0: मारा बस ब्याह को मजे हो गए ची गर्मी निश्ता
1: जी
0: नुसंग आउजमुंग देश ना कॉस्मेटिक इंतहाब कोई कने कोई नुक बिल्कुल कूर द पार रावला ले शिवजान द पार तो साबुन शैम्पू रावला गना पैसो आशरावला باہر گرمی تا گرزی کپا موٹر سائیکل باندی گرزی نو انشاءاللہ بیا با دی مخ خیستوی خولے باوی خوا
1: جی زمان دا یو لنز دا بریس دا جان دا
0: جی
1: دا سیا سے تور گوان دا بدے باندی بکتوم غلا گو
0: پا مخ باندی دی
1: دا غمی مخ خلال
0: دا داغ دے پی نا یو خو پیدایشی داغوی کا نا یو چی کم دے بیا روس تراشی نستاسو پیدایشی دے نا مطلب چیویم پیدائشی دے کا پیدائشی نہ دے اس راغلے
1: نا اس راغلے
0: نو آگی دا پارتا سو پارمولا بیوٹی کریم راو آخلے خوا پارمولا
1: پارمولا جدی
0: نا آو جی ازنا پارمولا بیوٹی کریم خوا با کوشش پا کوئی دا زبیر سے نمبر با پی بدل دا لسوک در نکی ٹک دا اوکے جی 0335 85 0020 دا نمبر با پی موجود بھی اوکے جی دیر زیادہ منہ نا خوشحال شی

0: गुड मॉर्निंग हसाम भैया, आज तो मेरा नात लेकर दो प्लीज यूर सिस्टर हुरैन। और हुरैन आपका कौन सा नात था? और गुड मॉर्निंग टू और अस्सलाम वालेकुम। अस्सलाम वालेकुम कदमली गमाए, हाय हाउ आर यू टू ऑल स्वीट ब्रो शोज वेरी नाइस, अस्सलाम टू यू। दिस इज मी सना नादान मुमान टू स्पेशल सलाम फ्रॉम खैराबाद। ओके जी, वालेकुम अस्सलाम। नोमान यम खाए, ओके जी, इज हसाम यम खाए। बाय अस्सलाम वालेकुम, बाय सिंह, बाय हदीजा तमी सलाम, नाइला फ्रॉम सॉल्टकोट। ओ बाय इनन को आवाज सफा दे, माशाल्लाह नुखा खबर है जी सफा दे नजर है ने के। हां अस्सलाम वालेकुम भाई, क्या हाल है? कोई बात कोई नाच सुना दे, हाल दिल किसको सुनाए? इब्राहिम क्विटर से बिल्कुल जी, वालेकुम अस्सलाम इब्राहिम, यही नाच शुरू है। ठीक है, अस्सलाम वालेकुम, गुड मॉर्निंग भाई हसाम, हाउ आर यू, कैसे हैं आप? गुड मॉर्निंग हसाम भाई सपना, वालेकुम अस्सलाम, गुड मॉर्निंग टू, मैं बिल्कुल ठीक ठाक, खैरियत, आप सुनाइए आप कैसे हो? कलसुम यम तो वानी ना आर जैसा गाना संग गाना फ्लेका। अस्सलाम वालेकुम भाई सिंह, ज़ोहुम रालमा उस्तासु सेहत सिंह दे समाटुलु तसलाम देता उस टक वाले सलाम, वालेकुम अस्सलाम। आमना के यमा मोहि पांडे ना और भाई प्लीज तासु पर मर्दान रेडियो बांदे शो शुरू के प्लीज आमना गए यम दो मोहि ना माशाल्लाह माता हु पता न वचे तासु डॉक्टर ये डॉक्टर हसाम भाई सिंह जजाकल्लाह लू ये खजु शिज बिल्कुल ठीक ठाक यम तासु सुनेंगे जी जान से यु कॉल हम तासु मैसेज जी नो हम शामिल हम जी। अस्सलाम वालेकुम जी, हेलो हेलो, ओके जी, तो सर हवा लगी आओ पस की मसू पर आता कारे वे ब्रिक वाला खंदा उक अरमानी अमा या खुदा वा अरमानी तुम आप रे खुएं दुबान रे डबे खा चिता माते ची द ब्रिक वाला खंदा उका उस जमुंग दा खुएं दी ची कमी दीदा द ब्रिक वाला खंदा गाने की नुतो उस अगी पस खान दे और हसाम बे ची कम दे डबे। अस्सलाम वालेकुम।
1: وعلیکم سلام بھائی جان مان خو دیر تا نمبر دیر مصروف دا
0: بس کالو نہ چون کی دیر زیات روان دی کنه دغه وجی
1: بالکل نن دیر مصروف دا دیر مصروف دا نن
0: بس دستا سومینه دا استاد سومینه کی مصروف دے کنه
1: بالکل بالکل زرن والو نہ خبر ہے کوم ملازم دکاندار پر دی سی
0: ا ملازم سے ہر کلی ستڑی مشی پخیر علی درتو ایمہ بالکل جی خیر دے شکر دے الحمد للہ تاسو دعاگانی تاسو سرنگی تاسو شی برابر ہے بس دل تخا ڈیرا گرمی دا خجی بس ملازم سے دل تخو بالکل غوری زمرا شی بس دنور نہ لری لری چنور تا نور مخا مخ کیگی
1: نا دلتا خو شیمال تا وری جی برشنالی موسم دیر مزدار جور
0: بس ملازم سے بیا مو مزیو کڑی خان لا دربانی دا غشان خیستا موسم کا
1: بالکل اللہ مہربانی دا دیر شکریہ اللہ پاک ادا کو کہ موسم دے برابر ہوئی نا
0: بالکل جی بالکول او خپل دکان ایڈریس ورته وای ملازم سے
1: ما دکان سلام والو سے دا سیل مدرسے سره می دکان دا فور چم ملاوی جی په دکان سره ملاوی جی ملازم دکاندار پر دیسی سره
0: ډیر زیات مننه اور ملازم سے هم زندہ باد فائن دا باد ډیر مننه جی شکریہ تاسو سلام بھائی چان گڈ مارننگ سنگھ از حرم یم دو مرغوس سو ابین جی ساسو سو نائس لگا دا حسام پہشان اوکے چی وعلیکم السلام گڈ مارننگ ٹو السلام علیکم پیزان ارمانیم گرے شہباز نا شیخ سلطان نا ڈیرے سیان تمنن وعلیکم السلام پیزان بھائی ساسو پکی کلا نا کلا ڈاکٹر شیخ

0: रुदिंग का बिल्कुल आवाज बहुत क्लियर हुई कचर तक है क्लियर नहीं हुई तो जरूर फीडबैक करा के सईदा
1: रबी तो द कुल जा
2: अल्लाह हु अल्लाह अल्लाह
0: مننه شکریا بالکل زهید خان بالکل مونتا واز حوالی سره بالکل فیدبیک را کو چې الکه تاسو له سره بي جي ام راځي نو ځوان چې بي جي ام چې کوم نه کنه اغه اول بي جي ام اوس چې کوم نه کنه بالکل هر څه ټیک دي